काठमाडौँ नगरपालिकालाई तपाईँले एप्रोच गर्ने काठमाडौँ लासा सेसन सिटी छ यो प्रपोज राख्ने अनि काठ छोडेर हामी क्लियर गरौँ भन्नुभएको छ।